0: यो बांगिनी की मिठाई उबामो समन समन
1: ओए पा उनी मिठाई यों न थान मा हम तो यों फी हापन दुना भी बाम थियंग
0: मे हम बताई हवा क्वा इम सेन ओ उबाम बे ओ तंग वो बांग इक तेनम पेर
1: ओ बांग बांग स्ते पा मने यो एक जोट वन दाव सजा उ यो एक को इकिया उपुरा पन दुना इकलें इब्लो उकचीनी ने यू मुश्दांग इ चारी तू यों इ यो को यू किया मन रेड मन कुवी
2: ने भा उपाज बा दाका कमिशनरेट ऑफ फूड सेफ्टी मिगालिया शिलोंग
3: Ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba

0: يلا نيجي فيس مساج
1: نادو ار باوس نم تشنين هوي لكي فيشل كي فيس مساج من كم تام وميت من نادو داب ا لي باوس نم تشنين تتا من ميت باسل دي ييو لكي فيشل كي فيس مساج بون يرب هاغو يغا سكين كير يون اي
0: هي تو او تو فيشل مو كون كي برودكت سو هيت اوبن ام كام يو يوز مو دي غومان غمان
1: كي برودكت هاب تو ايمان دي كيوا بها دي وا هاب تيب اي لمن كي وان كي برو يتو كي دي كيوا يو هاب سكين كير يون اي bon chat higi gidwai tangwa hap pachi sa giwa mi lang snam de giwi higi gidwai panam kami kibu mi khnyang de giwi hi kam ta sa
0: de giwi yarap i kibru ma de le gi face massage
1: chibon yarap ko kam tam kam ma giwa dap le pause nam chnen em gi tu gi wrinkles te lang ba ga massage yarap ko yo pun wir gi tu gi lain tep te ye gi ni giwa em lang snam la man pun wir ko smat ha gi yu u ya da ye te mi lang snam ma kata sa man kam tam ikit ko raw sne do la man chibon ya rab hago gani ka massage yo pun rum ye ka sne do ka yong e
0: ni te gani ka massage ko hap le e mut ka kat wan mut ha ka chibnai mut bon sen mo chi sen chibnai mu
1: chong ha ka skin ga yong e em la da ar sen chibnai la ho he tap ta chi sen chibnai la ho he mut wa met ar sen chibnai se la da yo ka skin ko raw kam tu kam tam gi tu em pigmentation ki mi lang snam te met hu le chi ar sen chibnai
0: तो कौन को अकली का जामा की ये प्रोडक्ट्स की वो भाव में अपन एम काम ये स्किन
1: की प्रोडक्ट्स की वो भाव में अपन एम काम तो मन कनी मन बोन चट की मा तब ते मन हब टिप यु पच से गवन को ये तो हग स्ने डॉ को यंग ए ते हब पन एम काम में वो में एम काम में तो हब पच ई मन की फेस वॉश ले मन एम काम हगी ई ते की सीरम की मॉइस्चराइजर कम तम सनस्क्रीन मा कनी स्नी मन ते ए भाग स्नी tap tem hoi riu cha e ga snima hab em pam ka mi gi sunscreen hyo ya da ga ya ga sne do ga yong e
0: te he to wa gi sunscreen mo kong mut kan snam chan nang gi do ho u si gi sunscreen
1: ki sunscreen te man na do gi em gi khna le ho hi gi wa dab kam te chi khat san snam ho ro chan nang tang wa hab tip yu pach sa gi spf ki yong khna he kam te sa to de gi yong he kam ar phau snam chan nang te man kam te ho hi u si de gi wa 50 spf hapo yang kana taman kidigi le pau spf lani ar pau ham ta sa
0: te ulai no hiv banta ma kong kli no chi phang snyu ma he ta treatment yang snyu ka mon u le u yedai ne wa hap snyu
1: te nung kong te hap u le khoj ma yang snyu i mho yo ka snake clay ka yang oily nei dau oily le hap no snyu i hap yi u pun le khoj u snyu hap yi u sum man ka por tet me te te man da stress ile bon sin hap ki si ma man bon jing bot jing par khat te ka te se pan man go open hap snyo i la da yu si gi ni gi heat ma ki wa kam ki blow dryer ki straightener ki te ta man kata pha go yo snyo la da klanik pan em kam ki te hap ya dai se ne ki te mo hoy pan em kam ki yo la yu snyo i u hap
0: ka ja mo kong ko au kli yu pan man ma bon sin nu snyo mun dor kam tu dang dab sum bi du hden tisngi de man oily ga skal ma itu to i de si usnyu ma ile ma
1: to si usnyu tu man ga skin ga yang isa ka sne klik yang i man wa to ga sne klik yang i go oily te man i te dau sa klan no u ka snyu yang i smat oily
0: te de i treatment jo le i kong yo da ne wa hap snyu
1: kong te man hap sumi de ki shampoo ki we to we hap snyu ma bon ja ki shampoo hap pa isa bun hap try gi shampoo gi wan gi ya hap ma gi we to we ka snake clay gi yong e he la gi nei hap snyu te hap bi ai le gi ni gi hair serum gi phnyang gi we to we hap snyu tep te hap le ele ka spa hair spa to wa miet ma yo le e snyu wa pan bahayo snyu tep te yo wear le ini hap snyu man chi bon ya da ko gi ni gi hair spa kam tam wo pan miet pan jam go yo snyu
0: kam ga hair spa ma kong go cut sin chi banai go ho le gi
1: hair spa chi sin chi banai miet bhaw le hair spa
0: te hei to we ni gi split ends mo kong gi tu ong gi wa mi san tu snyo te le mut ni daw man kam tu
1: ko tu ta man snyo le to snyo i le da raw snyo yang i man snyo ter kong le ni le da yu si gi hit gi te to man sla how snyo i split ma pu san tu ni tu te dap te i hab ye a so snyo le mo ho e ba gi kam tu man ye le sen chi snem kam te hab ye bi wa snyo yo snyo le man yo im mo pi ha te smart jrong le smart jrong le di ye ba snyo sa te ga hair spa le ye bhago ye rap ye split usnyo
0: de we le ek hair spa
1: de we le hair spa ha
0: te kam ga hair smoothening le hair straightening mo wo ge hair botox ye rap ki
1: kite ta ge hair straightening wo ge hair smoothening ki chbon ma ye rap ki kam tam pan miet ko yo snyo pan stliang pan jam ko yo snyo te